0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा

0: कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
1: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
0: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812244।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98614169।
8: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
9: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
8: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
9: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
8: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
10: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
8: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580365577, 98580365577। 5580 1195 र 98 5806 3611। नेपालगंज बहुमुखी कैंपस एनएमसी, सफल भविष्य को बलियो आधार।
11: सूचना सूचना सूचना सम्पूर्ण आजीवन सदस्य तथा बाँकेवासी दैलेखीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ। दैलेखी समाज बाँकेद्वारा 21 औं स्थापना दिवस दैलेखी सन्देश स्मारिका विमोचन एवं सम्मान सहित आयोजना गरिने 18 औं साधारण सभा तथा 8 औं अधिवेशनमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 साल श्रावण 17 गते आइतबार, समय बिहान 11 बजे, स्थान म्याजेस्टिक पार्टी प्यालेस, डीएसपी रोड, बाँके। अध्यक्ष पूर्ण देवगिरी एवं सम्पूर्ण दैलेखी समाज परिवार। सम्पर्क फोन नम्बर 98 5 80 48 111।
12: सुगर व थायराइड बेरमेनका लागि खुशी खबर।
13: नेपालगंजमा पहिलक फ्यारा, भारतकै प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्ली से सुगर व थायराइड रोग सम्बन्धमा फेलोशिप गर्नसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से एमबीबीएस इन्टर्नल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगंजमा आइलग्लक वर्षे सुगर व थायराइडका बेरमेन मौकक फाइदा लिए।
12: वरिष्ठ थायराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी
13: यह महिना 20 गते बुधक दिन ऐटीबाट
12: वमारा अपना फे समयमा आफ्नो नाउँ दर्ता कराई
13: संग वैदेशिक रोजगारी मजैना कामदार हुकनक अनलाइन सहित के स्वास्थ्य परीक्षण ग्यारेन्टी साथ कैजिठा।
12: सम्पर्क एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगंज,
14: प्रहरी तालिम केन्द्रकै पश्चिमपट्टि, एनआईसी एसिया बैंक रहल भवनकै तेसर तल्ला, कारकाण्डो नेपालगंज।
13: फोन नम्बर 081 530 274,
12: मोबाइल नम्बर 98 5 80 21 822।
15: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
16: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
15: कस्तो होटल हो कुन्नी, हामीले खोजेको सुविधाहरू छ कि छैन?
16: किन नहुनु, ल सुन्नुहोस्, नेपालगंज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
15: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
16: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 राजा, सम्पर्क फोन नम्बर 98 487 5746।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 6 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: शुभ प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ
6: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
5: आज 2083 साल साउन 17 गते आइतबार अगस्ट 2 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्थी तिथि
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
5: आज र भोलि देशभर पानी पर्ने सम्भावना केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने पाकिस्तानको ब्रड पिकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरुङ
6: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने काङ्ग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा एमालेका 3 मुख्यमन्त्री सहमति
5: फेरि ग्यास आपूर्ति असहज अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने इपिएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप
6: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न राष्ट्रसङ्घका महासचिवको आग्रह ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कडा प्रतिकार गर्ने इरानको चेतावनी रुसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण
5: र साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक नेपालको सहभागिता अन्यलमा एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाडीको माग

0: साझा खबरको सबैभन्दा सुरुमा आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसङ्ग।
1: देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
0: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात् निम्स दाईको पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःख रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जासहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जासहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्र्याकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह्न पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8,000 मिटरभन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनुभएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनुभएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित 6 आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास को सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
1: नेपाल आयल निगमले एलपिजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपिजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णयअनुसार 14.2 केजी ग्यास सिलिन्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न सञ्चार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ्दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेकुस्थित कार्यालयबाट पनि ग्यास वितरण सुरु गरेको छ। यता 14.2 किलोग्राम ग्याससहितको पुरा तौलको सिलिन्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 असारबाट पुरा तौलको सिलिन्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यस्तै बजारमा पुरा तौल भएका ग्यास सिलिन्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93-95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सिआइएनलाई बताउनुभयो।
2: अब यो अभाव भत्ता पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्या कसलाई जससँग एउटा मात्रै सिलिन्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
0: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैङ्क ग्यारेन्टीसहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात् जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याद थपको निर्णय प्रक्रिया अगाडि बढाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम 1 वर्षसम्म म्याद थप्न सक्ने प्रावधान रहे पनि थप 6 महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम 100% सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि सञ्चालन कन्फरेन्सिङ माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रातो रङको एकोस्टिक वाल प्यानलिङ कार्पोटिङ त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम माइक डिस्प्ले र स्पिकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। अगाडि र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्च जडान गार्डन ल्यान्डस्केपिङ पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका
3: गैर दलितहरूसँग त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौँ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न
0: इपिएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप। नेपाल भारत सीमा समिति बैठक लखनऊमा बस्ने काङ्ग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
4: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
4: फोन नम्बर 081-530-398।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
1: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वेको 13 बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टिम पनि रहेको छ। यी 3 वटै संयन्त्रले सीमा स्तम्भ निर्माण, मर्मत, दशकजा क्षेत्र व्यवस्थापन, जिपिएस आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण सङ्कलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोडिएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरुङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीडितका कुरा सुन्ने, न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीडितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर आइतबार भने आज राति सुनसरीमा गत आइतबार भने सुनसरीमा 2 समुदाय बीच भएको झडपपछि भने गृहमन्त्री गुरुङको यस्तो सक्रियता देखिएन। सुनसरीको देवाङ्गञ्ज 4 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको छ। गृहमन्त्री गुरुङ भने सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ्यो चिनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
9: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जुनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशाङ्कले लिँदैछन् इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशाङ्क कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउबा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमल राजेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले काङ्ग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न सुरु गरेका दोलखा गौरीशङ्कर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनु हुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा काङ्ग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्के र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीडितको मुद्दा फर्सीउट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीडितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रुपियाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रुपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रुपियाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वतः लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रुख कटान र टेन्डरसँगै अघि बढ्ने शीर्षकमा पोस्टराज अधिकारीले हेटौँडाबाट लेख्नु भएको छ। सङ्कटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु सङ्कटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर सङ्घ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फुड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरिबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फुड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण सङ्कटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए। केही दशक अघिसम्म पहाडी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोली नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि बिस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्रप्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ। तर अहिले स्वास्थ्यप्रति बढ्दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो। त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैनिक कमान्डका प्रमुखले पश्चिम एसिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एसियाका क्षेत्रमाका देशहरूको पुँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एसियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। र रुसले युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आग लागि भई 3 जनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
9: साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनसिप फुटबल 2026 को ड्र सार्वजनिक भएको छ। बङ्गलादेशमा आगामी नोभेम्बर 4-17 आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासङ्घ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट 7 मध्ये 6 टिम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता सुरु हुनु अघि फिफाको निलम्बन पुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 निलम्बन फुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा 6 टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाडीले विरोध जनाएका छन्। गत जुनमा भियतनाममा भएको छनौटमा नेपाली टिमले 7 वरियता हासिल गरेर 20 एसियाली खेल कुदमा स्थान बनाएको थियो, तर 15 जुनसम्म एसियाडमा नेपाली दर्ता खेलाडी दर्ता गरिसक्नुपर्नेमा सरकारले यी स्पोर्ट्सका खेलाडीलाई दर्ता नै नगरेको पाइएको छ। भुटान फुटबल फेडरेसनले महिलासँगै पुरुष लिग पनि सँगै आयोजना गरिरहेको छ। भुटानको लिगमा पनि 4 खेलाडीहरू खेलिरहेका छन्। घरेलु लिग ठप्प हुँदा विदेशी लिग खेल्नको लागि नेपाली खेलाडीहरू बाध्य भएका छन्।
1: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आज म एकदम खुसी छु।
11: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ हुन्छ ल।
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
13: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
12: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
13: सम्पर्क 97051148 70।
12: सोफा हब नेपालगञ्ज,
13: विश्वासमा नम्बर 1,
12: क्वालिटीमा सबैभन्दा बेस्ट।
14: अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नुभयो, राजनीति यात्रा, अनि 58 भूमिगत हुनुभयो। सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो होइन, जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसद रूपमा तपाईँ लाग्छ अहिले?
3: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि राजनीतिक सशक्तिकरण मात्र होइन, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ। त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन।
14: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
3: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यो भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो।
14: हुन त सांसदले विकास निर्माणको काम होइन, कानुन निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा चाहिँ त्यो भयो, तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
3: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले।
14: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
3: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि, सिस्टम सही ढङ्गले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला। सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या।
9: सांसद पार्वती विकसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने। पाकिस्तानको ब्रड पिकमा नेपालले गुमायो कृतिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरुङ।
9: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने, काङ्ग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्रीमा सहमति।
1: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
9: मध्य पूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा प्रतिकार गर्ने इरानको चेतावनी, रुसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
1: र साप च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा, एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्टका खेलाडीको माग।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौँ। व्यङ्ग गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्, उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग गर्न खोजिएको छ। एउटा मञ्च जस्तो देखाइएको छ र मञ्चको अगाडिपट्टि एउटा कालो कपडा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन्, भाँच दिन्छु, हान दिन्छु, जाग दिन्छु। अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्। पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्, तल यस्तो लेखिएको छ, ए पखपख, पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त।
1: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
17: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। धार्मिक सद्भाव कायम राख्न नेपालगञ्जमा नागरिक ऐक्यबद्धता। बाँकी सन्तानेश्वर मन्दिरमा भक्तजनको ओइरो, धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियान। शिक्षक विद्यार्थी अनुपात असमान, विद्यालय मर्जर गर्न राजनीतिक बाधक। तीन तहका सरकारबीच समन्वय अभावले शैक्षिक सुधार चुनौतीपूर्ण। भेरी अस्पतालमा एक वर्षमा 83 जनामा एचआइभी संक्रमणको पुष्टि। बाँकेमा खेल पूर्वाधार निर्माणका लागि 15 करोड बजेट विनियोजन। र पूर्णिमा साहित्य रत्न सम्मान डाक्टर अमर गिरीलाई, शशिराम कार्कीलाई तुलसीराम स्मृति पुरस्कार प्रदान।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊं।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार FM
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 साउन 17 गते आइतबारका दिन आज नेपालगञ्ज आसपास क्षेत्रमा बादल लागेको छ। नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सा, बारा, चितवन र नवलप्रासीमा गैराती ठुलो वर्षा भएको छ। पछिल्लो 6 घन्टामा सबैभन्दा धेरै पर्साको ठोरीमा झन्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बाराको सिमरामा 144 र नवलप्रासीको सीतापुरमा 144 मिलिमिटर वर्षा मापन भएको छ। चितवनसहित अरू 1-2 ठाउँमा पनि ठुलो पानी परेको छ। बाढी पूर्वानुमान महाशाखाले ठुलो पानी परेका क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको प्रभाव बाँकीमा पनि पर्न नदिन नेपालगञ्जमा हिजो बिहान वृहत सद्भाव र्याली निकालिएको छ। जिल्लामा धार्मिक संयुक्तता, शान्ति र सद्भाव, सामाजिक एकता कायम राख्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवा, राजनीतिक दलका नेता, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएका थिए। नेपालगञ्जको बिपी चौकबाट सुरु भएको र्यालीमा सहभागीले शान्ति, सद्भाव र भाइचाराको पक्षमा ऐक्यबद्धता जनाएका थिए। र्याली अघि बढ्दै जाँदा विभिन्न क्षेत्रका व्यक्तिहरू पनि स्वयं स्फूर्त रूपमा सहभागी भएका थिए। लामो समयदेखि धार्मिक तथा सामाजिक सद्भावको उदाहरणका रूपमा चिन्दै आएको बाँकेमा कुनै पनि प्रकारको तनाव फैलिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश सहभागीहरूले दिएका थिए। र्यालीमा बाँके क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, राष्ट्रिय स्वतन्त्र पार्टीका बाँकेका अध्यक्ष विवेक श्रेष्ठ, कङ्ग्रेस बाँकेका सभापति नारायण गौडेल, एमालेका बाँके अध्यक्ष निरज गुरुङ, केन्द्रीय सदस्य सूर्य ढकाल, मोहम्मद हारुन, नेकपा बाँकेका संयोजक दीपक जीएम लगायतको सहभागिता रहेको थियो। त्यस्तै मधेसी आयोगका निवर्तमान सदस्य विजय कुमार गुप्ता, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अब्दुल वाहिद मन्सुरी, सकिल अहमद जसगढ, मेराज अहमद हिमालय लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय बासिन्दाको समेत र्यालीमा सहभागिता रहेको थियो। धार्मिक अगुवाको राजनीतिक दलका नेता तथा जनप्रतिनिधि समाज एउटै र्यालीमा सहभागी भएपछि नेपालको सद्भाव सन्देश थप बलियो बनेको सहभागीहरूले समेत बताएका थिए। दैनिक नेपालगञ्जमा खबर छ। बाँकेको नरायणपुर स्थित सन्तानेश्वर महादेव मन्दिरमा हिजो 1,000 भन्दा बढी भक्तजन पुगेका छन्। धार्मिक आस्था, सामाजिक सद्भाव र पर्यटन प्रवर्धनको सन्देशसहित आयोजना गरिएको सन्तानेश्वर महादेव शान्ति सद्भाव र धार्मिक पदयात्रामा बाँकेसहित विभिन्न जिल्लाका श्रद्धालु, साहित्यकार, पत्रकार, पर्यटन व्यवसायी, योग समिति, भजन मण्डली र सर्वसाधारण सहभागी भएका हुन्। नरायणपुर गाउँपालिकाको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट नाटा बाँके च्याप्टरको संयोजनमा भएको पदयात्रामा नेपालमा विभिन्न स्थानसँगै भारतबाट समेत भक्तजन आउने सन्तानेश्वर महादेव क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने जोड दियो। मन्दिरको धार्मिक महत्त्वसँगै यहाँको प्राकृतिक तथा वातावरणीय सम्भावनालाई उजागर गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो। बिहानैदेखि सुरु भएको पदयात्रामा सहभागीले सन्तानेश्वर महादेवको दर्शन, पूजा, आराधना र सामूहिक प्रार्थना गरेका थिए। गुलमिली भजन टोलीसँगको सहभागिताले पदयात्रामा धार्मिक वातावरण थपिएको थियो। सहभागीहरूले भजनको आनन्द लिँदै शान्ति, सद्भाव, धार्मिक संहिता र पर्यटन प्रवर्धनको सन्देश फैलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रमका अध्यक्ष नरायणपुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले धार्मिक आस्थाका केन्द्रलाई राजनीतिक विवाद र द्वेषबाट अलग राखेर विकास गर्नुपर्ने जोड दिनुभयो। धर्मका नाममा बाँकेमा जे जति लडाईँ भयो त्यसले सबैको मन पोल्छ, तर यी सबै आस्थाका बीच पनि हामी सन्तानेश्वर महादेव मन्दिरको स्तरोन्नति र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेका छौँ, उहाँले भन्नुभयो। सन्ध्या गैरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ। सुनसरीमा हालै भएको साम्प्रदायिक घटनामा संलग्न दोषीको तत्काल पहिचान गरी कडा कानुनी कारवाहीको माग गर्दै नेपालगञ्जका युवाहरूले हिजो छुट्टै मौन दबाव प्रदर्शन गरेका छन्। करिब 1 घन्टासम्म चलेको प्रदर्शनमा सहभागी युवाहरूले कुनै नाराबाजी नगरी शान्तिपूर्ण रूपमा राज्यको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा देशका कुनै पनि स्थानमा हुने साम्प्रदायिक घटनाले सामाजिक सद्भाव, भाइचारा र सामाजिक तनावमा गम्भीर असर पार्ने भन्दै दोषीमाथि बिना पक्षपात कानुनी कारवाही हुनुपर्ने माग गरिएको छ। सहभागी युवाहरूले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारवाही नगरेसम्म वास्तविक सामाजिक सद्भाव कायम गर्न कठिन हुने बताएका थिए। सम्भावित उत्तेजना र तनावलाई नियन्त्रण गर्दै प्रदर्शनलाई शान्तिपूर्ण र साङ्केतिक बनाउन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट पनि प्रदर्शन स्थल पुग्नु भएको थियो। त्यसक्रममा उहाँले प्रदर्शन क्रममा युवाहरूसँग प्रत्यक्ष संवाद समेत गर्नुभएको थियो। आर्थिक वर्ष 2081-82 लेखा परीक्षणपछि सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले देशभरका सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी अनुपात शिक्षा नियमावलीले तोकेको मापदण्ड अनुसार नरहेको देखाएको छ। शिक्षा नियमावली 2059 नियम 4 अनुसूची 3 ठ अनुसार सामुदायिक विद्यालयमा प्रत्येक कक्षामा सामान्यतया उपत्यका तथा तराईमा 50, पहाडी क्षेत्रमा 25, 45 र हिमाली क्षेत्रमा 40 जना विद्यार्थीमा एक शिक्षक हुने व्यवस्था छ। तर केन्द्रबाट प्राप्त विवरणका आधारमा महालेखाले सार्वजनिक गरेको तथ्याङ्कले अधिकांश कक्षामा यो मापदण्ड पालना नभएको देखाएको छ। प्रतिवेदन अनुसार हिमाली क्षेत्रमा कक्षा 12, पहाडी क्षेत्रमा कक्षा 11 र 12 तथा उपत्यका तराई क्षेत्रमा कक्षा 6, 8, 11 र 12 बाहेक अन्य अधिकांश कक्षामा शिक्षक विद्यार्थी अनुपात तोकिएको मापदण्ड कम रहेको देखिएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तत्त्व पौडेलले विद्यालय मर्ज शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा शैक्षिक सुधार अपेक्षित गतिमा अघि बढ्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, विद्यार्थी संख्या र आवश्यकता आधारमा विद्यालयको पुनर्संरचना गर्न खोज्दा राजनीतिक दबाव प्रमुख चुनौती रहेको उहाँ बताउनुहुन्छ। देवेन्द्र राज पौडेलले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ। पश्चिम नारीमा धार्मिक संयुक्तता र सामाजिक एकताको सन्देश दिँदै नरेन्द्रपुर
8: गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
0: लगायतका खबर सुनाउन चाहिँ बाँकी नै छन्, तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
10: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
9: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
11: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
10: प्रदान गरिने सेवाहरू,
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
11: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
11: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
12: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
13: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्रणाली धम्बोजी गुल्मा पछाडी। सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी।

0: अहमद इस्तियाक शाहले रुद्राक्ष र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको सम्मानपूर्वक स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिएको छ। तीर्थयात्रीहरूले यस्तो कार्यलाई अनुकरणीय उदाहरणको रूपमा लिएका छन्।
1: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
2: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो। यसले चाहिँ हामी जुनसुकै धर्म आस्था विचार राखे पनि हामी चाहिँ सबै नेपाली हौ।
3: विभिन्न समुदायमा अहिले द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिमहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यसकारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
0: गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक शाहका अनुसार धर्मका नाममा समाज विभाजित हुनु हुँदैन, फरक फरक आस्था भए पनि सबै समुदाय बीच आपसी सम्मान, विश्वास र भाइचारा कायम रहनु पर्नेमा उहाँको जोड छ। विगत केही वर्षदेखि नरेनापुरमा धार्मिक सद्भाव कायम राख्न स्थानीय तहले निरन्तर प्रयास गरिरहेको र कुनै पनि अप्रिय घटना हुन नदिएको उहाँको भनाइ छ।
4: अहिले जुन सुनसरीमा घटना भएछ त्यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेनापुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
0: अधिवक्ता बसन्त गौतमले नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनु भएको छ। धार्मिक विविधतालाई विवादका रूपमा नभई सामाजिक एकताको आधारका रूपमा लिन आवश्यक रहेको उहाँको भनाइ छ।
2: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ भन्ने।
0: पूर्व लुम्बिनी प्रदेश मन्त्री कृष्ण केसी नमुनाले पनि धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको पहिचान भएकाले सबैले त्यसको संरक्षण गर्नुपर्ने बताउनु भयो।
5: जातको रूपले फरक होला, तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यस कारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौँ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
0: यता बाँकेका प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहामा भएका हिंसात्मक घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, घाइतेहरूको निशुल्क उपचार तथा शान्ति सद्भाव कायम राख्नुपर्ने माग सहित नेपालगञ्जमा सद्भाव र्याली आयोजना गरिएको बताउनु भएको छ।
6: छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
0: धार्मिक आस्था फरक हुन सक्छ, तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिएको छ। वर्तमान परिस्थितिमा यस्ता पहलले शान्ति, सद्भाव र सहिष्णुतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
7: रिपोर्टपछि अब बाँकी खबर। भेरी अस्पताल नेपालगञ्जमा गत आर्थिक वर्ष 2082-83 परीक्षण गराएका मध्ये 83 जना नयाँ व्यक्तिमा एचआइभी संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी कन्सल्टेन्ट ग्यास्ट्रोरोलोजिस्ट तथा एचआइभी फोकल पर्सन डाक्टर सङ्केत कुमारी शालले गत आभामा 7805 जना व्यक्तिमा एचआइभी परीक्षण गरिएको मध्ये 83 जना नयाँ व्यक्तिमा एचआइभी संक्रमण पुष्टि भएको बताउनुभयो। उहाँले एचटिसी कार्यक्रम अन्तर्गत 7805 जनामा एचआइभी परीक्षण गराइएकोमा 83 जनामा संक्रमण पुष्टि भएको र यसको संक्रमण दर 1% रहेको बताउनुभयो। बाह्य विभाग ओपिडीबाट गरिएको परीक्षणहरूबाट पनि समावेश गरिएकाले परीक्षण सङ्ख्या उल्लेखनीय रूपमा बढेको उहाँले बताउनुभयो। त्यसै गरी आमाबाट शिशुमा एचआइभी रोकथाम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित एचआइभी परीक्षण पनि गराइँदै आएको छ। गत वर्ष 2 जना गर्भवती महिलामा एचआइभी संक्रमण पुष्टि भएको डाक्टर रिसालले जानकारी दिनुभयो। साथै उपचारमा रहेका 4 जना एचआइभी संक्रमित आमाले सुरक्षित रूपमा शिशु जन्माएको उहाँले बताउनुभयो। नियमित उपचारमा रहेका कारण 95% सेवाग्राहीले पछिल्लो 12 महिनामा भाइरल लोड परीक्षण गराएका छन् भने

0: तीमध्ये 99% को भाइरल लोड सफलतापूर्वक नियन्त्रणमा रहेको उहाँले बताउनुभयो। मिशन टुडेमा खबर छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
3: सूचना सम्पूर्ण आजीवन सदस्य तथा बाँकेवासी दैलेखीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ। दैलेखी समाज बाँकेद्वारा 21 औं स्थापना दिवस दैलेखी सन्देश स्मारिका विमोचन एवं सम्मान सहित आयोजना गरिने 18 औं साधारण सभा तथा 8 औं अधिवेशनमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 साल श्रावण 17 गते आइतबार, समय बिहान 11 बजे, स्थान म्याजेस्टिक पार्टी प्यालेस, डीएसपी रोड, बाँके। अध्यक्ष पूर्णदेव गिरी एवं सम्पूर्ण दैलेखी समाज परिवार। सम्पर्क फोन नम्बर 98580-48111।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्ण सार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। चालु आर्थिक वर्ष 2083-84 सङ्घीय सरकारका 2 मन्त्रालय अन्तर्गत बाँकेमा खेलकुद पूर्वाधार निर्माणका लागि 15 करोड बजेट विनियोजन गरिएको छ। सङ्घीय सरकार अन्तर्गतका शिक्षा तथा खेलकुद मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण शीर्षकमा कुल 15 करोड 50 लाख बजेट विनियोजन गरिएको छ। बाँके जिल्लाका विभिन्न पालिकामा बन्ने खेल पूर्वाधार निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले 6 करोड 50 लाख बजेट विनियोजन गरेको छ। यस्तै पूर्वाधार विकास मन्त्रालयले खेल पूर्वाधार निर्माण स्तरोन्नति शीर्षकमा 9 करोड बजेट विनियोजन गरेको छ, जस अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा नेपालगञ्ज रङशाला मर्म सम्भार बाँके शीर्षकमा 3 करोड बजेट विनियोजन गरिएको छ। साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा प्रियाको योगदानको कदर गर्दै पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले साहित्यकार डाक्टर अमर गिरीलाई पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार प्रदान गरेको छ। शनिबार आयोजित कार्यक्रममा प्रतिष्ठानले 2081 सालका लागि प्रदान गरेको उक्त सम्मानसँगै गिरीलाई 25,555 रुपियाँ नगद सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो। सोही समारोहमा तुलसीराम स्मृति पुरस्कार साहित्यकार शशिराम कार्कीलाई प्रदान गरिएको छ। 2081 सालका लागि प्रदान गरिएको पुरस्कारको राशि 7,777 रहेको नगद रहेको छ। कार्कीलाई पनि दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको थियो। बाँकेको खजुरा गाउँपालिका 4 बद्रीपुर स्थित श्री जनकल्याण माविमा 16 कोठाको भवन बन्ने भएको छ। नेपाल भारत विकास सहयोग मार्फत निर्माण हुन लागेको उक्त विद्यालयको भवन शिलान्यास गरिएको छ। 16 कोठे भवनको शुक्रबार एक कार्यक्रम समारोहका बीच भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रान्डेन र खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। भवन शिलान्यास गर्दै ब्रोडनले विद्यालय भवन निर्माण एक उच्च विकास परियोजना रहेको बताउनुभयो। उहाँले नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगको मक्कामा निर्माण गरिने बताउनुभयो। उहाँले यस नेपाल भारत सहयोग साझेदारी महत्त्वपूर्ण परियोजना साबित हुनेमा विश्वास रहेको बताउनुभयो। गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले खजुरामा महत्त्वपूर्ण परियोजना सञ्चालन हुन सफल भएको प्रति खुसी समेत व्यक्त गर्नुभयो। बाँकीमा कुल धान खेतीयोग्य क्षेत्रफलको 93.4% धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकीका अनुसार जिल्लामा करिब 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म 31,429 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। पछिल्लो समय रोपाइले तीव्र गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सकिएको छ भने आकाशे पानीमा निर्भर रहेका केही स्थानमा मात्रै रोपाई बाँकी रहेको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेका अनुसार सिक्टा सिँचाइ आयोजनाको कमाण्डम क्षेत्र तथा अन्य सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाई सम्पन्न गरिसकेका छन्। पर्याप्त वर्षापछि वर्षाको भर पर्नुपर्ने क्षेत्रहरूमा पनि रोपाई उल्लेखनीय रूपमा अघि बढेको उहाँले बताउनुभयो। बाँकी र बर्दियाका क्रियाशील यातायात व्यवसायहरूले क्यान्सर रोगका बिरामीलाई निशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका छन्। सुशील कोइराला पर्खर क्यान्सर अस्पतालको आह्वानमा भएको यातायात व्यवसाय र अस्पताल प्रशासन बीचको बैठकमा यातायात व्यवसायीले क्यान्सरका बिरामीका लागि निशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका हुन्। बैठकले नेपालगञ्जबाट खजुरा हुँदै कुलरिया राजापुर सहित सुदूरपश्चिम चल्ने सवारी साधनहरू अनिवार्य खजुरा क्यान्सर गेट हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ। क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीहरूको सहजताका लागि खजुरा रोड भएर चल्ने मझौला र साना सवारी साधनहरू क्यान्सर गेटसम्म पुगेर सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका केन्द्रीय सचिव टङ्क बस्यालले जानकारी दिनुभयो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। धार्मिक सद्भाव कायम राख्न नेपालगञ्जमा नागरिक एकीबद्धता। बाँकी सन्तानेश्वर मन्दिरमा भक्तजनको वैरो, धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियान। शिक्षक विद्यार्थी अनुपात असमान, विद्यालय मर्जर गर्न राजनीतिक बाधक। 3 तहका सरकारबीच समन्वय अभावले शैक्षिक सुधार चुनौतीपूर्ण। र भेरी अस्पतालमा 1 वर्षमा 83 जनामा एचआइभी संक्रमणको पुष्टि। बाँकेको खेल पूर्वाधार निर्माणका लागि 15 करोड बजेट विनियोजन। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी नरेन्द्रसँगै म राकेश पनि बिदा हुन्छ। आज साउन 17 गते आइतबार 2 अगस्तको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: बीर डेंटल बीर डेंटल बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दांत सफा गर्ने दांत भर्ने दांत निकाल्ने दुखेको दांतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दांत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दांत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत ताउने पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
6: फोन नम्बर 081 532 375

0: sip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: भर्ना खुल्यो।
6: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
5: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
6: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
5: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
6: BHM, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
5: BITM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
6: BBS, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
5: BASW, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
6: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, AC को सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
5: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड। फोन नम्बर 081-532-07 र 081-535-602। इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर,
0: प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा बैचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार। आज म एकदम खुसी छु।
9: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिनै बाबालाई भनेर जान्छु।
9: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
9: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
9: ल ल हुन्छ हुन्छ ल।
10: सुगर हो थायराइड बेरमेन्टका लागि खुसी खबर।
11: नेपालगञ्जमा पहिलक फ्यारा भारतकै प्रसिद्ध अस्पताल सर गङ्गाराम हस्पिटल दिल्ली से सुगर वो थायराइड रोग सम्बन्धमा फेलोसिप कर्नकसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से MBBS इन्टरनल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आइलग्लक वर्षे सुगर वो थायराइडका बेरमेन मौकक फाइदा लिए।
10: वरिष्ठ थायराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी
12: यही महिना 20 गते बुधक दिन ऐटीबाट
10: वमारा आफ्ना फे समयमा आफ्न नाउँ दर्ता गराई
12: सँग वैदेशिक रोजगारीमा जैना कामदार हुकनक अनलाइन सहितके स्वास्थ्य परीक्षण ग्यारेन्टीक साथ कैजिठा।
10: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज
13: प्रहरी तालिम केन्द्रकै पश्चिमपट्टि एनआइसी एसिया बैंक रहल भवनकै तेसर तल्ला कारकाँदो नेपालगञ्ज।
12: फोन नम्बर 081 530 274,
10: मोबाइल नम्बर 98 580 21 822।
14: यो कृष्णसार एफएम
15: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465 98239 80665 र 98482 80465 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज बाँके, मोबाइल नम्बर 97638918445।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: खरिद बिक्रीको सूचना, घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्रणाली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू।
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्दो, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-4666।

0: drip on ya. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98586350770, 98588195 र 98586380011। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: खरीद बिक्रीको सूचना सूचना सूचना घर जग्गा चाहियो घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पडकौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरिटो निर्माण गरिन्छ साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ तुरन्त सम्पर्क गर्नुहोला पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98-86-85-228
1: भर्ना खुल्यो
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
2: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नसिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
2: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट बिएचएम र बिआइटिएमको सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-530-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
3: हाम्रा विशेषताहरू:
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
3: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
3: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
3: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्दौ, नेपालगञ्ज।
3: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज बाँके, मोबाइल नम्बर 97638918 45।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्व कर्मा कला सेन्टर।

0: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
1: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
0: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
0: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ ल।

0: कार्यक्रममा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनितर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना सुरु। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रुपैयाँसम्म बुझाउनु पर्ने, नेपाल सहित विभिन्न 50 देश सूचीमा समावेश। पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लिग महिला भलिबल नेपालमा हुने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगञ्ज 3 कप्तानगञ्जमा भएको घटनापछि एक हप्तासम्म अशान्त बनेको तराई मधेसको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक सङ्घ संस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी पनि छ। सप्तरीको बोधे वर्साइन र राजविराजमा अहिले बिहान 11 बजेसम्मका लागि कर्फ्यूको आदेश केही खुकुलो पारिएको प्रशासनले जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। यसैबीच गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढाउने, धार्मिक स्थलमा जडान गरिएका लाउड स्पिकर लगायतका उपकरणको प्रयोगलाई व्यवस्थित गर्ने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाउने लगायत उल्लेख छ। नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले यही साउन 29 देखि 31 काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको साङ्गठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। काठमाडौँको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउबा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउबामाथि गएको भदौ 23 र 24 नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरणसहित उहाँले यस्तो सङ्कटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउबासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। यो समूहले 44 बिपी स्मृति दिवसको अवसर पारेर गएको साउन 6 नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो। यो सँगै 2007 क्रान्तिदेखि 62-63 जनआन्दोलनसम्म बिपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा साङ्गठनिक जगमा उभिएको नेपाली काङ्ग्रेस इतिहासकै गम्भीर मोडमा पुगेको छ। आउँदो मङ्सिरमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द 6 महिना बित्दा समेत टुङ्गोमा पुग्न सकेको छैन। काठमाडौँमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ। विशेष महाधिवेशनपछि संस्थापन इतर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर साङ्गठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। 100 रुपैयाँ भन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना सुरु भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था सुरु गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन 1 गतेदेखि जारी भएका योग्य कर बिजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रुपियाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कल बिजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा आएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बिजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्युआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले विवरण भर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कले ई सेवा, खल्ती लगायत अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल, बङ्गलादेश र भुटान सहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात् व्यावसायिक र B2 अर्थात् पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। 1 वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकोले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको थियो। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको महाशाखा जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कुवेतमा गएको बिहिबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका 44 वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। कुवेत एयरवेज मार्फत तामाङको शव गैराती नेपाल ल्याइएको हो। उहाँ विगत 4 वर्षदेखि कुवेतको एक कम्पनीमा गाडी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। अब विदेशको खबर। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 जनाको ज्यान गएको छ। विमान दुर्घटना हुँदा त्यसमा रहेका 11 जना यात्रु र 2 जना चालक अर्थात् पाइलट गरी सवार सबै 13 जनाको ज्यान गएको पेरूका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। सेस्ना क्याराभाना C-208 विमान पेरूको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्विक क्षेत्रमाथि उडिरहेका बेला हिजो बेलुका दुर्घटना भएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। नास्का रेखा दक्षिणी पेरूमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। अब खेल खबर। काबा च्याम्पियन्स लिग महिला भलिबल नेपालमा हुने भएको छ। यो लिग आउँदो कार्तिक 15-21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल सङ्घको 14 पूर्ण बैठकले लिग नेपालमै आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल सङ्घले जनाएको छ। 14 पूर्ण बैठकले काबा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णय पनि गरेको छ। सङ्घको 83-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। त्यस्तै नेपाल भलिबल सङ्घ स्थापनाको 50 वर्ष पुगेको अवसरमा यो वर्षलाई विशेष उत्साहका साथ मनाउने निर्णय पनि भएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। काङ्ग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनितर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना सुरु। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रुपियाँसम्म बुझाउनु पर्ने, नेपालसहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लिग महिला भलिबल नेपालमा हुने।

0: कोयले पानिया एक्सट्रीम एनर्जी ड्रिंक
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
2: सम्पर्क 97051148
1: सोफा हब नेपालगञ्ज
2: विश्वासमा नम्बर 1
1: क्वालिटीमा सबैभन्दा बेस्ट
3: कर्मचारी आवश्यकता बारे सूचना यस बहुद्देश्य कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला तपसिल पद सामाजिक परिचालक आवश्यक संख्या 10 जना बाँके 3 जना बर्दिया 3 जना दाङ 2 जना कपिलवस्तु 2 जना र रूपन्देही 2 जना पद कम्प्युटर अपरेटर 1 जना कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू आवश्यक योग्यता प्लस टू पास भई सवारी साधन चलाउन जान्ने तलब कामको आधारमा हुनेछ फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ सम्पर्क ग्रीन रोज बहुद्देश्य व्यवसायिक कृषि फर्म प्रणाली नेपालगञ्ज बाँके मोबाइल नम्बर 97638 98 45

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
0: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट: बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: सुगर वो थायराइड बेरमेन कला खुशी खबर।
3: नेपालगंजमा पहिलक फ्यारा, भारतके प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्ली से सुगर वो थायराइड रोग सम्बन्धमा फेलोशिप कर्नकसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से MBBS इन्टर्नल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगंजमा आइलग्लक वर्षे सुगर वो थायराइडका बेरमेन मौकक फाइदा लिए।
2: वरिष्ठ थायराइड, सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी गरी
4: यही महिनाक 20 गते बुद्धक दिन ऐटीबाट
2: वमार अपना फे समयमा आफ्नो नाउँ दर्ता कराई
3: संग वैदेशिक रोजगारीमा जैना कामदार हुकनक अनलाइन सहित के स्वास्थ्य परीक्षण ग्यारेन्टीक साथ कैजिठा
2: सम्पर्क एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज
5: प्रहरी तालिम केन्द्रकै पश्चिमपट्टि एनआइसी एसिया बैंक रहल भवनकै तेस्रो तल्ला कारकाण्डो नेपालगञ्ज
3: फोन नम्बर 081530274
2: मोबाइल नम्बर 98580-21822
6: ओहो सर कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन के गर्ने होला
7: किन चिन्ता गर्नुहुन्छ न्यू कैलास दर्शन होटल छँदैछ नि
6: कस्तो होटल हो कुन्नी हामीले खोजेको सुविधाहरू छ कि छैन
7: किन नहुनु ल सुन्नुहोस् नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको एसी रुमको व्यवस्था भएको क्याबिन सहितको रेस्टुरेन्ट भएको कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ एनिभर्सरी बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ
7: हजुर न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा सम्पर्क फोन नम्बर 98487

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-32-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: drip on ya.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840211380।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
5: खुशीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज। सूचना। सम्पूर्ण आजीवन सदस्य तथा बाँकीवासी दैलेखीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ। दैलेखी समाज बाँकेद्वारा 21 स्थापना दिवस दैलेखी सन्देश स्मारिका विमोचन एवं सम्मान सहित आयोजना गरिने 18 साधारण सभा तथा 8 अधिवेशनमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 साल श्रावण 17 गते आइतबार। समय बिहान 11 बजे, स्थान म्याजेस्टिक पार्टी प्यालेस, डीएसपी रोड, बाँके। अध्यक्ष पूर्ण देवगिरी एवं सम्पूर्ण दैलेखी समाज परिवार। सम्पर्क फोन नम्बर 9580848111।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
4: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
3: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
4: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एकपटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448875335 र 98082454037
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614 1699

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: drip on ya.
1: Extreme energy drink.
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
3: एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-30-274 र 98580-21-822।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक
1: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580-81244
4: हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
5: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
4: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
5: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
5: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
4: सम्पर्क नम्बर 98480-20697 98580-23697 र 98014-83697
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौँ कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: भर्ना खुल्यो।
3: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
3: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
3: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
2: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
3: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
2: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
3: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
2: नोट, बिएचएम र बिआइटिएमको सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: यो तरंग रेडियो कृष्णसार को हो। स्टूडियो टाइम चेक।
1: अहिले बिहानको 11 बज्यो।
0: चोट लागेर वा नलागिकन हुने कुमको दुखाई, कुम चलाउन नसकिने, कुम फुस्किने, कपाल कोर्न लुगा लगाउन नसकिने, हात झम्किने, बल नहुने लगायत कुमभित्रका लिगामेन्ट र मांसपेशी सम्बन्धी समस्याको सही परामर्श र उपचारका लागि
2: डाक्टर तीर्थेन्द्र खड्का, मामा मेडिकल्स, भास्कोटा मार्केट, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98487227235।

0: toilet pony, yeah. Extreme energy drink.
1: 와우, 플러스 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: खरिद बिक्रीको सूचना, सूचना, सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यु रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो छरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98685228।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थायराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98 6 99 64 581।

0: Philip on here. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414199।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842880465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक.
1: हाय, के गर्ने होला अब. सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ. कति ठाउँमा देखाएँ तर भएन.
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ.
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु.
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ.
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ.
1: ए, त्यो त झन् राम्रो
2: हो नि. डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ.
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो.
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा.
1: यो त पुरा प्याकेज जस्तै भयो नि.
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न.
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज. फोन नम्बर 081531860 र 081531861.
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक.
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि. पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ.
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्. अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि.
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो.
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज. सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि.
3: सम्पर्क नम्बर 081535717.
0: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: वार्षिकोत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: Böyle Konya.
1: Extreme Energy Drink.
2: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
2: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
3: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
2: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
3: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि मुसलधारे वर्षाको सम्भावना, 37 जिल्लामा बाढीको जोखिम, अत्यावश्यक बाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न सल्लाह। तराई मधेसको जनजीवन बिस्तारै लयमा फर्किन थाल्यो, अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरुङको जोड। हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, 24 पुल सम्पन्न, चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य। इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी, तत्काल नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत। र प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सेनलले जिरोनालाई 4-1 हरायो। नेपाल खबरमा अब पूरा खबर। आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमाडौँ उपत्यकासहित 37 जिल्लामा बाढीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर, ललितपुरसहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढीको जोखिम छ। त्यस्तै सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहु, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, सुर्खेत, दैलेख, अछाम, दोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले खोला, नदी तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकोले सावधानी अपनाउन पनि आग्रह गरेको छ। आज दिउँसो देशका पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराईका केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज राति र भोलि पनि पहाडी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आरीघुप्टी वर्षाको सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म नै देशभर वर्षाको सम्भावना छ। आज र भोलि अत्यावश्यक बाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ। विशेष गरी बिपी राजमार्गको धुलीखेल रोसी मुलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे मलेखु मुगलिन जुगेडी खण्डमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उपाध्यायको सल्लाह छ। गृहमन्त्री सुदन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ। धनुषामा हिन्दूवादी सङ्गठन लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनु भएको छ। गृहमन्त्री गुरुङले देशको शान्ति, सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोऱ्याउनुभयो। उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सरकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ। गृहमन्त्री गुरुङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा गएको आइतबार राति युवाहरूको दुई समूहबीच भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन पनि बिस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक सङ्घ संस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झन्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएका छन्। आज सुनसरी, सप्तरी लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला प्रशासन शासनकारले सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि केही खुकुलो बनाएको छ। मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90%भन्दा धेरै सडक कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न कि 58.8 किलोमिटर सडकमध्ये 12.8 किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सिराहामा 29.98, महोत्तरीमा 91.56, सर्लाहीमा 151.5 किलोमिटर निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 1033 किलो गाँजासहित मोरङबाट ट्रकका चालक पक्राउ, आज सुनको भाउ तोलामा 1800 रुपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले आज र भोलि मुसलधारे वर्षाको सम्भावना 37 जिल्लामा बाढीको जोखिम अत्यावश्यक बाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न सल्लाह अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरुङको जोड लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मोरङको रतुवामै नगरपालिका 10 सोमबारेबाट 1033 किलो भन्दा धेरै गाँजा सहित ट्रकका चालक पक्राउ परेका छन्। 1033 किलो 484 ग्राम गाँजासहित धनकुटाको पाक्रीवास नगरपालिका नौहिलेका 28 वर्षीय उमेश तामाङलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरीकारले मोरङले जनाएको छ। इलाका प्रहरीकारले सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आम्बारीका लागि छुटेको को 1/43-73 नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका 31 पोकाबाट गाँजा बरामद गरेको जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। अस्ति शुक्रबार बढेको सुन चाँदीको भाव आज घटेको हो। सुन आज तोलामा 1800 रुपियाँले घटेको छ। भाव घटेर सुन तोलाको 283,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रुपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रुपियाँले बढेर तोलाको 4,360 रुपियाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको 4,315 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक खाका तयार भएको दावी गर्नुभएको छ। सम्झौताको रूपरेखा तयार भएको दावीसहित उहाँले तत्कालका लागि इरानमा नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत पनि गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको चेतावनी दिनुभएको थियो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा खुल्ला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताउनु भएको छ। यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु, उहाँले उल्लेख गर्नुभएको छ। ट्रम्पका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ। यद्यपि ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरान विरुद्ध सैन्य कारवाही सुरु गरेका थिए। गएको जुनको मध्यतिर भएको अन्तरिम युद्ध विराम पछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो, तर स्ट्रेट अफ हर्मुजमा जहाजमाथि पुनः आक्रमण भएपछि केही हप्तामा युद्धविराम भङ्ग भएको थियो। नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव नजिकै जाँदा यो युद्ध ट्रम्प प्रशासनको लागि राजनैतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ। विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको यो युद्ध अमेरिकी नागरिकमाझ पनि लोकप्रिय नरहेको विश्लेषण गरिएको छ। र अब खेल खबर। आर्सनलले प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। गैराति भएको खेलमा इङ्ग्लिस क्लब आर्सनलले स्पेनिस टोली जिरोनालाई 4-1 पराजित गरेको हो। खेलमा आर्सनलका नयाँ अनुबन्धित ग्रिक फरवार्ड क्रिस्टोस जेलिसले डेब्यूमै गोल गरेका छन्। अब आर्सनलले आफ्नो दोस्रो प्रिसिजन खेल अगस्ट 5 रियल बेटिससँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि मुसलधारे वर्षाको सम्भावना, 37 जिल्लामा बाढीको जोखिम, अत्यावश्यक बाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न सल्लाह, तराई मधेसको जनजीवन बिस्तारै लयमा फर्किन थाल्यो, अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरुङको जोड, हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, 24 पुल सम्पन्न, चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य, इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी, तत्काल नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत, र प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सनलले जिरोनालाई 4-1 हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपीडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: ओहो, आज डाइह नै मजा लागत हो, मजासे दवाई करे ना कहटु।
8: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपाल के अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगंज में मिलत।
7: ए बात तो ठीक कहलो, साच्ची की अस्पताल में का सुविधा मिलत त?
8: वहाँ त 24 घंटा इमरजेंसी सेवा, दैनिक ओपीडी सेवा, दूरबीन और लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे NICU, PICU, ICU, हाईटेक ऑपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे वहाँ पा जाए। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे वहाँ कई जाए।
7: ए ओसिनो कला से वहाँ जाए मन फे ढुक्क हुईना चाहल रह।
8: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो, कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
9: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
9: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
9: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
4: मेडिकेयर क्लिनिक,
2: महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य। भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
9: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
9: किन रोज्ने ब्राइटल्यान्ड कलेज
0: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
9: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
9: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, AC को सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
9: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
4: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डरगार्मेन्ट्स होम एप्लायन्सेस विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छानामुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699564581
4: आज म एकदम खुसी छु
5: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
4: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भुल्लिनै बाबालाई भनेर जान्छु
5: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानु
4: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर सिए काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास आइसिटी क्लास एसी क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
5: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
4: ल सुन त्यसो भए 98580403888 98045086 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
5: ल ल हुन्छ हुन्छ ल
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
6: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
3: हाम्रा विशेषताहरू
6: अनुभवी तथा दक्ष शिक्षक भएको
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
6: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड
6: वातानुकूलित कक्षा कोठा
3: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
6: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
3: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
6: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081-536-422 98-580-36-422 98-580-27-994

0: Patagonia.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97 6 39 11 786 र 98 2 24 92 377।
7: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
8: सुगर वा थायराइड बेरमेनका लागि खुसी खबर।
9: नेपालगञ्जमा पहिलक फ्यारा भारतकै प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्ली से सुगर वा थायराइड रोग सम्बन्धमा फेलोशिप कर्नकसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से MBBS इन्टरनल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आइलगलक वर्षे सुगर वा थायराइडका बेरमेन मौकक फाइदा लिए।
8: वरिष्ठ थायराइड, सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी
9: यही महिनाक 20 गते बुधक दिन ऐटीबाट
8: वमारा अपना फे समयमा आफ्नो नाउ दर्ता कराई
9: संग वैदेशिक रोजगारीमा जैना कामदार हुकनक अनलाइन सहित के स्वास्थ्य परीक्षण ग्यारेन्टीक साथ कैजिठा।
8: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज,
10: प्रहरी तालिम केन्द्रकै पश्चिमपट्टि एनआइसी एसिया बैंक रहल भवनकै तेसर तल्ला कारकाँदो नेपालगञ्ज।
9: फोन नम्बर 081 530 274,
8: मोबाइल नम्बर 98 5 80 21 822।
11: Back to back, back to back.
12: In this song on
11: Stay tuned.

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
6: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
8: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: Böyle konuya
1: Extreme Energy Drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: Back to back, back to back.
6: In this song,
5: on. Stay tuned.

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै गराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: भर्ना खुल्यो।
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
2: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
2: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था NGO अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-530-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
3: आज म एकदम खुसी छु।
4: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
3: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिने बाबालाई भनेर जान्छु।
4: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
3: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
4: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
3: ल सुन, त्यसो भए 98580-40388, 98-045-086-26 र 98580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
4: ल ल हुन्छ हुन्छ ल।
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
12: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
12: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
4: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
12: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
4: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
13: Stay tuned.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए नेपालको विरोधकै बीच लिपुलेखबाट भारत चीन सीमा व्यापार पुनः सुरु पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान नेपाली काङ्ग्रेसको आन्तरिक एकताका लागि देश र काङ्ग्रेस जोड्ने अभियान घोषणा साउन 20 गते राष्ट्रिय भेला हुने इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए र भारतीय बलर बुमराह श्रीलङ्कासँगको टेस्ट श्रृङ्खलाबाट बाहिर नेपाल खबरमा अब पूरा खबर गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपदका घटनामा परि 196 जनाको ज्यान गएको छ 4 जना बेपत्ता भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपदका घटना दर्ता भएका छन् जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन् वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ सर्पदंशका 716 घटना 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन् यस्तै चट्याङबाट 25 लेक लागेर 22 पहिरो र आगलागीबाट 20 जना जनावरको आक्रमणबाट 18 बाढीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ अत्यधिक वर्षा ढुङ्गा पल्टिएर वन डढेलो हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन् यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन् जसमा परिसर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन् नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार सुरु गरेका छन् अगस्त 1 तारिक अर्थात् हिजोदेखि लिपुलेख हुँदै दुई देशबीच सीमा व्यापार पुनः सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् लिपुलेख नेपाली भूभाग हो यसको उत्तरतर्फ चीनको तिब्बत छ लिपुलेखभन्दा झन्डै 17 किलोमिटर पश्चिममा लिम्पिया धुरा पर्छ जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दियौँ पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो पछि सन् 1992 पुनः सुरु भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो झन्डै 7 वर्षपछि पुनः सुरु भएको व्यापार सुरु भएको दिन हिजो 16 भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएका सामानको अवस्था बुझ्न कुनै पनि सामान नलिई तिब्बत गएका हुन् लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाका ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्ने गर्दछन् नेपाली काङ्ग्रेसका नेताहरू नयनसिंह महर र रञ्जित कर्णको अगुवाईमा देश र काङ्ग्रेस जोड्ने अभियान सुरु भएको छ पार्टीभित्र बढ्दो मतभेद अविश्वास र आन्तरिक किचलोले सङ्गठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम सुरु गरेको बताउनुभयो देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ उहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ काङ्ग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र काङ्ग्रेस जोड्ने अभियान सक्रिय बनेको हो जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो यसैबीच पेसागत सञ्जाल पापडले सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि सद्भाव र्याली निकालेको छ यस्तै गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलन कार्यक्रमहरू फिर्ता भएका छन् गोरखपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मुद्दे मागहरूमा थप 6 मुद्दा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97501148470।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: खुशीको खबर,
7: हाम्रै शहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
7: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: खबरमा अब थप खबरहरू। कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 जना नेपाली सहित 10 जनाको पाकिस्तानी हिमालमा ज्यान गएको थियो। यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पूर्जाको शव 5,700 मिटर उचाइमा फेला पारेको जानकारी दिएको छ। पाकिस्तानको स्कार्दुमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ। उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रड पिक हिमालको फेदमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव उद्धार गर्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच 6 महिनादेखि चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी इन्धन आपूर्तिमा गम्भीर असर परेको छ। यही बीचमा विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले भने असाधारण नाफा कमाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार युद्धका कारण रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने यातायात ठप्प जस्तै बन्दा विश्वव्यापी रूपमा कच्चा तेलको आपूर्तिमा कमी आएको थियो र त्यही कारण मूल्य बढ्यो। मार्चदेखि मे महिनाको अवधिमा प्रति ब्यारल $70 आसपास रहेको ब्रेन्ट क्रुड तेलको मूल्य बढेर द्वन्द्वको उत्कर्ष बेला कच्चा तेलको मूल्य प्रति ब्यारेल $126 पुग्यो। यस स्थितिबाट कच्चा तेललाई पेट्रोल डिजल र जेट इन्धनमा परिणत गर्ने रिफाइनरी अर्थात् प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा उठाएका छन्। अमेरिकी कम्पनी एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भई $14.53 करोड पुगेको छ भने कुल आमदानी 42% बढेर $1,16 अर्ब पुगेको छ। यस्तै अर्को ठूलो कम्पनी सेभरनको नाफा झन्डै 4 गुणाले बढेर $12.07 करोड पुगेको छ। सेभरनको प्रशोधन व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणाभन्दा धेरैले बढेको छ। यस्तै गरी युरोपका 6 वटा ठुला तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा $22 अर्ब बढी नाफा कमाएका छन् जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो। अब खेल खबर। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलङ्काको दुई खेलको टेस्ट श्रृङ्खलाबाट बाहिरिएका छन्। देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलङ्कासँगको टेस्ट श्रृङ्खला गुमाउने भएका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाका क्रममा बुमराह घाइते भएका थिए। चोटका कारण उनले एक दिवसीय श्रृङ्खलाको अन्तिम खेल खेलेका थिएनन्। यसअघि अफगानिस्तानसँगको एक दिवसीय श्रृङ्खला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिएको थियो। उनी आयरल्यान्ड र इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा पनि टोलीमा थिएनन्। घरेलु टोली श्रीलङ्का र भारतबीचको टेस्ट श्रृङ्खलाको पहिलो खेल यही अगस्त 15 गालेमा सुरु हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा सुरु हुनेछ। यसपछि दुई टोलीबीच तीन खेलको एक दिवसीय श्रृङ्खला सुरु हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच लिपुलेखबाट भारत चीन सीमा व्यापार पुनः सुरु। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली काङ्ग्रेसको आन्तरिक एकताका लागि देश र काङ्ग्रेस जोड्ने अभियान घोषणा। साउन 20 राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृत्रिमानी नाफा कमाउँदै। प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलङ्कासँगको टेस्ट श्रृङ्खलाबाट बाहिर।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू,
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
7: वातानुकूलित कक्षा कोठा,
6: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
6: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
7: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081 536 422, 98 580 36 422, 98 580 27 994।
8: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
9: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
10: स्थान मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98 699 64 581।
11: सुगर हो थायराइड बेरमेनका लागि खुसी खबर,
12: नेपालगञ्जमा पहिलो फ्यारा भारतकै प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्ली से सुगर वो थायराइड रोग सम्बन्धमा फेलोसिप कर्नरसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से MBBS इन्टरनल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आइलग्लक वर्षे सुगर वो थायराइडका बेरमेन मौकक फाइदा लिए।
11: वरिष्ठ थायराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी
13: यही महिना 20 गते बुधक दिन ऐटीबाट
11: वमार आफ्ना फे समयमा आफ्नो नाउ दर्ता गराइ
13: संग वैदेशिक रोजगारी मजैना कामदार हुकनक अनलाइन सहित के स्वास्थ्य परीक्षण ग्यारेन्टी साथ कैजी ठा।
11: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज,
14: प्रहरी तालिम केन्द्रकै पश्चिमपट्टि, एनआइसी एसिया बैंक रहल भवनकै तेसर तल्ला, कारकाण्डो नेपालगञ्ज।
12: फोन नम्बर 081530274,
11: मोबाइल नम्बर 98580218022।
15: Back to back, back to back.
16: In this song,
15: on. Stay tuned.

0: कौशल्या मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हॉस्पिटल में स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजे देखि बेलुका 4 बजे सम्म एक महीना सम्म फ्री ओपीडी सेवा संचालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717।
6: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
6: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: भर्ना खुल्यो।
1: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू: ब्याचलर अफ होटल म्यानेजमेन्ट, बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, बिएएसडब्ल्यू।
1: योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जीपीए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
1: बिएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
2: बिआइटिएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
1: बिबिएस, ब्याचलर अफ बिजनेस स्टडिज,
5: राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
2: BASW ब्याचलर अफ आर्ट्स इन सोशल वर्क गैर सरकारी संस्था NGO अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
2: नोट BHM र BITM को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-530-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
7: Back to back. In this song on Stay

0: Deponia. Extreme energy drink.
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।

0: Estonia. Extreme energy drink.
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D

0: Really funny, yeah.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812044
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
5: हो र यो अस्पतालमा के सुविधा छन् नि
6: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
5: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
6: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
5: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
6: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
6: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
5: सम्पर्क नम्बर 98482097 98582397 र 98014
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 399।
6: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
7: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
6: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
8: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
9: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98 4 80 27 590 र 081 534 328।
10: आज म एकदम खुसी छु।
11: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ हुन्छ ल।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना सम्पूर्ण आजीवन सदस्य तथा बाँकेवासी दैलेखीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ। दैलेखी समाज बाँकेद्वारा 21 स्थापना दिवस दैलेखी सन्देश स्मारिका विमोचन एवं सम्मान सहित आयोजना गरिने 18 साधारण सभा तथा 8 अधिवेशनमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 साल श्रावण 17 गते आइतबार, समय बिहान 11 बजे, स्थान म्याजेस्टिक पार्टी प्यालेस, डीएसपी रोड, बाँके। अध्यक्ष पूर्ण देवगिरी एवं सम्पूर्ण दैलेखी समाज परिवार। सम्पर्क फोन नम्बर 98580 48 111।
4: भर्ना खुल्यो।
5: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
4: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
5: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
4: किन रोज्ने ब्राइटल्यान्ड कलेज
5: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
4: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
5: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
4: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
4: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
3: खरिद बिक्रीको सूचना, घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो, साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो, नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा
6: नेपालगञ्ज फिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 मा सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेदीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पटकौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटौल मोबाइल नम्बर 98-86-85-228।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: drip on ya.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न Beer Dentalमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क Beer Dental क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा,
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16।

0: Telefonia. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी यौन टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू,
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
7: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
8: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
7: हाम्रा विशेषताहरू,
8: अनुभवी तथा दक्ष शिक्षक भएको,
7: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
8: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
8: वातानुकूलित कक्षा कोठा,
7: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
8: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
7: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
8: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98580 27994।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अघि निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये पाँचजना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
1: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र काङ्ग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
2: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर उहाँहरूको यसो हेर्दाखेरि यो दबाव दिने प्रेसर ट्याक्टिक्स हो जस्तो लाग्छ।
0: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.42 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र काठमाडौँमा 3 दिने बृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनाको पद धरापमा।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
5: यो कृष्ण सार FM
6: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: सिलसिला दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवा भोकराहा नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ्दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोलबजारमा प्रहरीको गोली लागि गणेश यादवको ज्यान गएपछि थप हिंसा भड्किएको थियो। गृहमन्त्री सुदन गुरुङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन सुरु भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाडी पनि चलेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालको उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
1: पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पूर्जासहित हिम पहिरोमा बेपत्ता भएका 10 8 शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरुङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा बिहिबार 6,600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तिमा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निर्मल पूर्जासहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
0: गएको वैशाख 1 आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्का घटनामा परि 196 ज्यान गएको छ। 4 अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 विपत्का घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुङ्गा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
1: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराई भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेश
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the
3: Zeno. सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: सुगर हो थायराइड बेरमेन कला खुशी खबर।
6: नेपालगञ्जमा पहिलक फ्यारा, भारतकै प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्ली से सुगर वो थायराइड रोग सम्बन्धमा फेलोशिप कर्नसँग किङ जर्ज मेडिकल कलेज लखनऊ से MBBS इन्टरनल मेडिसिन पहरलक डाक्टर सुनिल कुमार चौधरी, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आइलगलक वर्षी सुगर वो थायराइडका बेरमेन मौकक फाइदा लिए।
5: वरिष्ठ थायराइड, सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी,
7: यह महीना 20 गते बुधक दिन ऐटीबाट
5: वमारा अपना फिर समय में अपन नाउ दर्ता कराई
6: संग वैदेशिक रोजगारी मजैना कामदार हुकनक ऑनलाइन सहित के स्वास्थ्य परीक्षण गारंटी के साथ कई जीठा।
5: संपर्क एभरेस्ट इंटरनेशनल पॉलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर नेपालगंज,
8: प्रहरी तालीम केन्द्र के पश्चिम पट्टी, एनआईसी एशिया बैंक रहल भवन के तेसर तल्ला, कारकांदो नेपालगंज।
6: फोन नंबर 081530274,
5: मोबाइल नंबर 98580-21822।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता। कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये पाँचजना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सार्वजनिक बिदाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भिड लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली काङ्ग्रेसले साउन 24 गतिका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले साउन 29 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै काङ्ग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो। असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढाएको छ। यसैबीच नेपाली काङ्ग्रेसका नेताहरू नयन सिंह महर र रञ्जित कर्णको अगुवाईमा देश र काङ्ग्रेस जोड्ने अभियान सुरु भएको छ। पार्टीभित्र बढ्दो मतभेद, अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार यही साउन 20 गते बिहान 11 सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई काङ्ग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो।
0: विशेष महाधिवेशनपछि सुरु भएको नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ। अहिले डाक्टर शशाङ्क कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै काङ्ग्रेसमा विभाजनको खतरा बढेको हो। इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समितिसहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढाएको छ। साथी कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज लाई नेपाली काङ्ग्रेस विभाजन हुनै लागेको हो त भनेर सोध्नु भएको छ।
2: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ। अब कोही नपाएर शशाङ्क कोइराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन, ऊ योग्यै छैन, उसको नेतृत्व देखिसक्यो, उसले केही गर्नै सक्दैन, खालि विश्वेश्वरको छोरो मात्रै भनेर मान्छेले दिँदैन भोट, अब सपोर्ट गर्दैनन्, त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो। तर के भने एउटा बार्गेनिङ केही लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौँ भन्ने पारेको हो। तर अहिले फर्दर टाइम चाहिँ फुटिहाल्छ भन्न सकिँदैन। यदि फुटिहाल्यो भने पनि उनीहरूले अब शशाङ्क कोइरालाकै नेतृत्वमा अर्को बनायो भने पनि त्यो टिक्ने पार्टी नै होइन, त्यो त्यसै हराएर जान्छ पछि गएर।
3: तर नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठुलो पङ्क्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन।
2: अब हेर्नु, दिग्गज भनेको तिनीहरू दे आर द लिडर अफ द पार्टी, यो हिजोको नेताहरू हुन्। अब उनीहरूको क्षमता देखिसकेको छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापेसिटी जनतामा जाने, जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ सबै। अब उनीहरू स्याक्रिफाइस गरौ मात्रै भने स्याक्रिफाइस गरेर त 20 जेल जाने पनि अहिले केही नपाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्। त्यो सिनियोरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ, जो योग्य छ, जसले बोल्न सक्छ, जो जनतामा भित्छ, त्यो मान्छे अगाडि बढ्छ, नेतृत्व त्यो हो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो नि, पहिले गरेका हुन्, कतिले त्यसमा नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि यो नयाँ पुस्तालाई हाँक्छन्, उनीहरूको आकाङ्क्षा पुरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो गरे, हिजो कसले हामीले पनि त गरेका छौँ, पञ्चायत व्यवस्था 17 पछि हामी युनिभर्सिटीमा पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्, कति जेलले हत्कडी भए, कोही मरेर गए, अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर केही उनीहरूले केही पनि पाएनन्। तर के
3: राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली काङ्ग्रेस
2: विभाजन हुँदैन? पहिले शेरबहादुर देउवा फुटेर गिर्जापुर फुट्दा पनि केही भएन, गणेश बाण फुटेर गए उनले पार्टकै गर्छु भनेर चुनाव हराउन लागे केही भएन, जे हुनु छ त्यो अगाडि कोर्स लागिसक्यो। अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला, एउटा सिट कतै जितिहाल्लान्, त्यो त अर्को कुरा हो। तर यो विलिन हुँदै जाने, माधव नेपाल फुटेर अब एमाले त ओली त मेन पार्टी त चलेकै छ, माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो, ऊ ओली भन्दा धेरै वर्ष पहिले भएको त्यो नेता हुँदाखेरि त त्यो पार्टी चलेर अहिले प्रचण्डसँग साँठगाँठ गर्नु परेको छ, मिल्नु परेको छ, त्यस्तो भइरहन्छ राजनीतिमा। अब जुट्ने फुट्ने भइरहन्छ, फेरि जुट्छन् फेरि फुट्छन् फेरि आउँछन्, के भएर त भोलि फरक पर्दैन।
3: अहिले जुन रूपमा चाहिँ विभाजनको दिशातिर उन्मुख गतिविधिहरू भइरहेका छन्, यसलाई चाहिँ रोक्नका लागि र पार्टी एकता कायम राख्नका लागि दुवै पक्षले कस्तो भूमिका निर्वाह गर्नु पर्छ?
2: अब दुई पक्षले के गर्ने, सरेन्डर गर्नु पर्यो गगन थापाले उहाँहरूलाई, त्यो उहाँहरूको भनाइ त्यही छ, 111 जनाकै कतिजना चाहिँ सबै मन लगाएर ल्याउने अनि मेजोरिटी उनीहरूकै पुर्याउने केन्द्रीय समितिमा, त्यसो पनि कायम हुन्छ भनेको। अब चुनाव लडेर चाहे जुते त भइगयो नि, महाधिवेशन हुँदैछ, त्यहाँ लड्नु, जो जो जित्छन् आउँछन् उनीहरू पनि भाग लिनु होइन, यहाँ उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने, त्यहाँ केन्द्रीय समितिको सदस्य हाम्रो यति पर्सेन्ट हुनुपर्ने भन्ने उनीहरूको माग छ। अब त्यत्रो ठुलो जनताको वेबबाट जे पनि नेपाली कङ्ग्रेसको उत्साह, गगन थापा पनि त त्यत्रो एउटा पपुलर लिडर त हो नि, विश्व प्रकाश शर्मा, उनीहरूले युनानी मतले त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो, त्यत्रो महाधिवेशन गरेर आएकै हो होइन, विशेष महाधिवेशन। त्यस कारणले दुवैतिरबाट यस्तो कुरा र अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या, अलिकति लचिलो पनि हुनुपर्छ
3: भनेको, दुइटै पक्ष लचिलो हुनुपर्छ,
2: दुइटै पक्ष लचिलो, उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ, तर उहाँले यति राख्नुपर्छ, यति सङ्ख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल, नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार सुरु गरेका छन्। अगस्त 1 तारिक अर्थात् हिजोदेखि लिपुलेख हुँदै दुई देशबीच सीमा व्यापार पुनः सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। लिपुलेख नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेखभन्दा झण्डै 17 किलोमिटर पश्चिम लिम्पिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दियौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः सुरु भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः सुरु भएको व्यापार सुरु भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नलिई तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मिडिया सम्मेलन 2026 नवबुधे टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवश्यक नेपालीहरूलाई राजनीतिक बाहेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
0: काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा श्रृङ्खलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्मा समूहका 5 प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायकी सिन्धुपाल्चोकका 34 कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कासीका आले गुरुङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढानीला कण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि 2 हवाई फायर र 1 गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो। प्रहरीको गोली लाएर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धालाई लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए। उनीहरूले सुरुमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
1: झापामा 16 अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 मानिससँगको द्वन्द्वमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको ज्यान गएको अभिलेखमा उल्लेख छ। यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष 5 हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उहाँको भनाइ छ। कार्यालयका अनुसार 2080 सालमा सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो। यस वर्ष हात्तीको आक्रमणबाट 3 8 ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ्नुका प्रमुख कारण हुन्।
0: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरि अर्थात् 14.2 किलोको सिलिन्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल ओइल निगमले बजारको मागभन्दा बढी नै ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षीय बाहिर रित्तो सिलिन्डर लिएर पालो पर्खिरहेका 100 सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल ओइल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च बिन्दुमा पुगेको छ। दक्षिण पूर्वी सहर याङसानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा 1 अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङसानमा आज लगातार 5 तापक्रम 40 माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 मात्र रहने तातो लहर पछिल्लो 5 बढेर 19 पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढाएको बताएका छन्। यसै गरी युरोपमा जारी कडा खडेरी र अत्यधिक गर्मीका कारण हङ्गेरीले 44 पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हङ्गेरीको मौसम सेवा हङ्गारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक सङ्ग्रहालय एनओएमले आज पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी 3 दिनसम्म हुने जानकारी दिएको हो। काठमाडौँको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक सङ्ग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात् पर्सि मङ्गलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
1: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्राउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद सङ्कटमा परेको छ। सबैलाई जानकारी नदी ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि इन्फान्टिनोले प्रस्ताव फिर्ता लिएका हुन्। तर युरोपेली फुटबलको नियामक निकाय युईएफए सहितका साझेदारहरूको आक्रोश थामिएको छैन। युईएफएले विश्वकप सहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फान्टिनो प्रति विश्वास हराएको स्पष्ट पारेको छ। उत्तर तथा मध्य अमेरिकी महासङ्घ कन्काकाफले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको छ भने इन्फान्टिनोको 2 जना वरिष्ठ सल्लाहकारहरूले समेत उनको साथ छाडेका छन्। अहिले युरोपेली निकाय युईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाइमा छ। इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने र 211 सदस्य फिफाको असाधारण कङ्ग्रेस बोलाएर अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन्। अविश्वासको प्रस्ताव पारित हुन कम्तीमा 106 देशको समर्थन आवश्यक छ। आउँदो मार्चमा हुने चुनाव अघि नै इन्फान्टिनोले कतार, मोरक्को र इजिप्ट जस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास सुरु गरिसकेका छन्। अबको केही हप्तामा युईएफएले उनलाई राजीनामा दिन बाध्य पार्छ या इन्फान्टिनोले आफ्नो पद जोगाउँछन् भन्ने विषयले विश्व फुटबल तरङ्गित बनेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै, सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
0: कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
1: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र काङ्ग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाए।
0: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च, 42 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: भर्ना खुल्यो।
5: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
6: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
5: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
6: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
5: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
6: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
5: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
6: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
6: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
4: यो कृष्णसार FM
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
7: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
1: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
10: सम्पर्क 97-05-11-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: खरिद बिक्रीको सूचना, घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो, साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो, नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5-10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक वनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड दिँदै सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेङ्गीको जोखिम बढ्दै
2: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने।
0: र काभा च्याम्पियनसिप लिग भलिबल महिलातर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लिग सिजन 3 भदौ 3 साता काठमाडौँमा।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ्नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
2: मध्य प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
3: प्लानको त हिजै हामीले घोषणा गरिसक्यौँ कर्फ्यू भने। गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि घोषणा गरिदिएको थियो। अब हामी पुरा घोषणा गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौँ।
2: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधबार साइन नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
4: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानन्दको, उहाँको अवस्था कति बेला हजुरको अब को को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरुन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंजमा अहिले पनि हाम्रो होइन परिचालन छँदैछ। त्यस कारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
2: नेपाली काँग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईदबीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। काँग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
5: यो नेपाली कङ्ग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा समसामयिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कङ्ग्रेस सदस्यता स्थिति दिँदा कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कङ्ग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
2: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशाङ कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समयसीमा, विधानमा बाधा अट्काउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ, 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ, 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सिआइएनलाई बताउनुभयो।
6: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1205 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्वदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ भने
2: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुङ्गा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जैसवालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनसिप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काभा च्याम्पियनसिप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लिग एसएससीएल सिजन 3 आगामी भदौ 18-21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिङ्गल राउन्ड रोबिन लिग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
7: सन्तोषी राहुल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
8: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
9: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
1: धर्म फरक तर मन एउटै रिपोर्टसँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
11: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
10: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
11: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
10: कस्तो खबर?
11: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
10: ए, साँच्चै?
11: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
10: ए, त्यो त झन् राम्रो
11: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
10: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
11: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
10: यो त पुरा प्याकेज जस्तै भयो नि।
11: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
10: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
11: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
12: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
1: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
2: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
3: विभिन्न समुदायमा अहिले द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
0: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
4: आज जुन सुनसरीमा घटना भएछ त्यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
0: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्तियाकले स्वागत गर्नुभयो। अधिवक्ता बसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
2: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
0: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
5: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यस कारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौँ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
0: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
6: जुन घटनामा परेर मृत्युवरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी पर कारवाहीको माग राख्ने जुन चाहिँ छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
0: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति, सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगञ्ज, बाँके।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
8: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलोडेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि
7: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो.
13: नमस्कार, म सन्तोष. संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ. आज हामी हाम्रो पालोको 313 खण्डमा छौं. बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ. डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्. यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं.
14: नमस्कार, मेरो नाम अनुज. बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ? ठुलो मान्छेलाई जस्तै हामीलाई पनि डेङ्गु हुन सक्छ?
8: डेङ्गु जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ. र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धहरू, प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू, र अर्को चाहिँ दीर्घरोगीहरू, अब डायबिटिस, हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ. तर जोखिम चाहिँ सबैलाई हुन्छ. अब बच्ने तरिका पनि उस्तै उस्तै नै हो. जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन. टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने, होइन, त्यो एउटा भयो. अथवा मस्किटो रिपेलेन्ट्सहरू, त्यो धुपहरू युज गर्ने एउटा भयो. अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि त्यो मस्किटोले आफूलाई नटोकोस्. र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर, त्यसमा चाहिँ मस्कुलर रिपेलेन्ट क्रिमहरू लगाउनु.
15: नमस्ते, मेरो नाम नम्रता हो. हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
8: हस्, प्रश्नलाई धेरै धेरै धन्यवाद. अब डेङ्गी एउटा भाइरल डिजिज हो, र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ, जुन अरूमा देखिन्छ. यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु. सुरुमा तपाईँलाई ज्वरो आउँछ. ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउनसक्छ, 102-3 ज्वरो आउनसक्छ. र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने, जिउ दुख्ने हुन्छ. र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ. भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ. त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ. र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ. धेरै जसो मान्छेमा चाहिँ यो हुन्छ. र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ. अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ. त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ. तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ, डेङ्गी अनि कोभिडमा पनि पहिला देखिएकै हो, र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ. र धेरै जसो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ. कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउनसक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउनसक्छ, अथवा कसैलाई मेनिन्जाइटिस, होइन, त्यो अथवा निमोनिया पनि हुनसक्छ. त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ. अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो

0: अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ, तपाईँले तुरन्त ब्लड टेस्ट गर्छ।
1: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लमजुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
0: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारेँ।
2: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
0: हस्, डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने हो त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायग्नोसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पऱ्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पऱ्यो, पानी प्रशस्त पिउनु पऱ्यो। र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि थाहा।
2: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
0: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पऱ्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
3: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
4: चार महिनामा देशभर 4,000 भन्दा बढी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढी घटना भएका छन्। काँग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ, महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ, धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम पनि बढ्दै गएको छ। र काभा च्याम्पियनशिप लीग भलिबल महिलातर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सिजन 3 भदौ तेस्रो साता काठमाडौँमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D

0: sip on ya.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
4: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
5: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी तथा दक्ष शिक्षक भएको,
4: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
5: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
5: वातानुकूलित कक्षा कोठा,
4: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
5: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
4: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
5: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
6: यो कृष्ण सार FM
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet pony, yeah.
1: Extreme energy drink.
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ, मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
7: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
8: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
9: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
0: तपाईं पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
4: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
8: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
8: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज। हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
10: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
9: सम्पर्क 97051148 70।
10: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082054037। वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार। कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक सङ्ख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता प्लस टू पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ, फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ, सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ, किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा संकलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली नेपालगंज बाँके, मोबाइल नम्बर 97638918 45।
8: भर्ना खुल्यो।
9: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
8: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
9: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
8: किन रोज्ने ब्राइटल्यान्ड कलेज
9: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान।
8: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
9: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
8: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
8: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगंज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: हाय के गर्ने होला अब, सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
4: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच

0: तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस एमडी केयू आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस एमएस केयू वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 9861414199।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-87-57-466।

0: बीर डेंटल
1: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614 16 99।

0: Telefonia. Extreme energy drink.
1: सुगर तथा थाइराइडका बिरामीहरूको लागि खुशीको खबर।
2: नेपालगञ्जमा पहिलो पल्ट भारतको प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्लीबाट सुगर तथा थाइराइड रोग सम्बन्धमा फेलोसिप गर्नुका साथै किङ जर्ज मेडिकल कलेज लखनऊबाट एमबीबीएस इन्टरनल मेडिसिन पढ्नुभएका डाक्टर सुनिल कुमार चौधरी एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्जमा आउन लाग्नु भएकाले सुगर तथा थाइराइडका बिरामीहरूले मौकाको फाइदा लिनुहोस्।
3: वरिष्ठ थाइराइड सुगर तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल कुमार चौधरी यही साउन 20 गते बुधवार आउँदै हुनुहुन्छ।
1: तसर्थ तपाईँ पनि समयमै आफ्नो नाम दर्ता गराउनुहोस्।
4: साथै वैदेशिक रोजगारमा जाने कामदारहरूका लागि अनलाइन स्वास्थ्य परीक्षण ग्यारेन्टीका साथ गरिन्छ।
2: सम्पर्क एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर नेपालगञ्ज
4: प्रहरी तालिम केन्द्रको पश्चिम पट्टी एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकाँदो चोक नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-30-274 र 98-580-21-822।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
6: सम्पर्क 97-05-11-48-70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर एक,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।